यो आकाशवाणी घटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा क्षेत्रीबाट। देशको अरू ठाउँ लगायत असममा पनि आज हर्षोल्लासले आशी संख्यक स्वाधीनता दिवस उद्यापन गरिएको छ। गुवाहाटीको खानापारा केन्द्र रूपमा आयोजित गरेको स्वाधीनता दिवसको कार्यसूची मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले झण्डा उत्तोलन गर्नुभएको छ। मुख्यमन्त्रीले आरक्षी र अर्धसामरिक वाहिनीको कुशकावासको अभिनन्दन

स्वाधीनता दिवसको आनुष्ठानिक लालकिल्लादेखि वन्दे मातरम प्रतिध्वनि भएको कुरा उल्लेख गर्नुभयो। यो मुहूर्तमा ऐतिहासिक भन्दै उल्लेख गर्दै मुख्यमन्त्रीले जाति उज्जीवित गर्नको निम्ति प्राणस्पन्दी वन्दना पृथ्वीभित्र विरल रहेको छ भन्दै मन्तव्य गर्नुभयो। 1857 सनको बङ्किमचन्द्र चट्टोपाध्यायले रचना गरेको यो गीतको मातृभूमिको प्रति ऐश्वरिक वन्दना भन्दै उहाँले उल्लेख गर्नुभयो। डाक्टर शर्माले उहाँको भाषण हाम्रो ऐक्य र हाम्रो सर्वश्रेष्ठ शक्ति भन्दै मातृभूमिको प्रति रहेको अकृत्रिम प्रेमले हाम्रो सर्वश्रेष्ठ विश्वास भन्दै उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले यसबार विधानसभा चुनावको जनसाधारणले एनडिए सरकारको प्रति पुनः आस्था देखाउनेको कुरा पनि उहाँले उल्लेख गर्नुभयो। डाक्टर शर्माले उहाँको भाषणमा हालैमा बाण प्रसङ्गमा उल्लेख गर्दै यो बाणको सर्वाधिक क्षतिग्रस्त शिवसागर, सराइदेऊ, जोरहाट र गोलाघाट जिल्लाको बाण प्रभावित प्रत्येकजना मानिसलाई पुनर्संस्थापनको निम्ति चाहिने सम्पूर्ण व्यवस्था लिइनेछ भन्दै प्रकाश गर्नुभयो। उहाँले बाण प्रभावित मानिसहरूलाई गृह ऋण र शिक्षा ऋण, जानवाहन ऋणको किस्ती परिशोध म्याद 6 महिनाभन्दा बढाउनेको कुरा पनि उल्लेख गर्नुभयो। राज्य गरेर ठाउँमा उत्साह उद्दीपनाको स्वाधीनता दिवस उद्यापन हाम्रो समाचार माध्यममा आइपुगेको छ र लक्ष्मीपुर जिल्लामा स्वाधीनता दिवसको केन्द्र कार्यसूची राजा र दुर्योग व्यवस्थापन मन्त्री केशव महन्तले राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो। पताका उत्तोलनको पूर्वमा मन्त्री महन्तले जिल्लामा रहेको गान्धी मण्डप उपस्थित भई जाति पिता महात्मा गान्धी प्रतिमूर्ति माल्यार्पण गर्दै श्रद्धाञ्जली ज्ञापन गर्नुभयो। यसपछि नै मन्त्रीज्यूले लखिमपुर जिल्लाको कारागार परिदर्शन गर्दै कैदीहरूसित भाव विनिमय गर्नको साथसाथै उहाँहरूको बीच फलमूल वितरण पनि कार्यसूची ग्रहण गर्नुभयो। गुवाहाटी उच्च न्यायालयमा आशिष संघ स्वाधीनता दिवस उद्यापन भएको छ र गुवाहाटी उच्च न्यायालयको मुख्य न्यायाधीश आशुतोष कुमारले गुवाहाटीको उच्च न्यायालयको पुरानी प्राङ्गणमा राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो। आकाशवाणी गुवाहाटी केन्द्रको प्राङ्गणमा आज स्वाधीनता दिवस उद्यापन भएको छ र केन्द्रको विषय कर्मचारीहरूले राष्ट्रिय गीत वन्दे मातरम परिवर्षणपछि नै केन्द्रको मुरब्बी रविन चन्द्र बडोले राष्ट्रिय झण्डा उत्तोलन गर्नुभयो। यसपछि नै सम्पूर्ण राष्ट्रिय सङ्गीत परिवेषण गर्दछन्। देशले आज आशिष संघ स्वाधीनता दिवस उद्यापन गरेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लादेखि यो उद्यापन गरिएको छ। प्रधानमन्त्रीको आगमन लगायत लालकिल्लाको पहिलोचोटिको निम्ति राष्ट्रिय गीत वन्दे मातरम परिवेषण गरिएको छ। प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि नै राष्ट्रिय सङ्गीत परिवेषण गरिएको छ। राष्ट्रिय पताका उत्तोलन गर्नको साथसाथै भारतीय वायुसेना MI-17 शाखाको 2 हेलिकप्टरले उद्यापन स्थलीमा पुष्पवृष्टि गरिएको छ। राष्ट्रिय पताका उत्तोलनको समयमा 21 टोपले अभिवादन जनाइएको छ। लाल किल्लाको प्राचीरदेखि राष्ट्रको उद्देश्य दिएको भाषणमा प्रधानमन्त्री मोदीले भन्नुभएको छ कि स्वाधीनताको पछि नै पहिलोचोटिको निम्ति लाल किल्लामा वन्दे मातरम ध्वनित भएको छ। उहाँले भन्नुभएको छ कि हालैमा देशको कुनो ठाउँमा बाढ र भूमिस्खलनको कारणले धेरै परिवार क्षतिग्रस्त भएका छन्। प्रधानमन्त्रीले समग्र देशलाई यो क्षतिग्रस्त परिवारहरूसित रहनु भएको छ भन्दै आश्वास दिनुभयो। साथै उहाँले भन्नुभएको छ कि राष्ट्र जहिलेसम्म आफ्नो सङ्कल्प र सामर्थ्यको बलमा अघि बढ्दछ त्यतिखेर राष्ट्र महान हुनेछ। प्रधानमन्त्री मोदीले भन्नुभएको छ कि विगतमा 12 वर्षमा देशको करोड करोड जनसाधारणले आफ्नो दृढता र निष्ठाले देशको नयाँ उच्चमा लिन जानको निम्ति प्रयास जारी राखेका छन्। विभिन्न खण्डमा देशले प्राप्त गरेको साफल्य र आलोकपात गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ कि विगत 12 वर्षमा प्रतिरक्षा तयारी भएका छन्। आशिष संघ स्वाधीनता दिवसको प्राक सन्ध्यामा हिजो देशवासीलाई उद्देश्य गर्दै राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले भन्नुभएको छ कि 1947 सनमा 15 अगस्तमा देश पराधीनको सिक्लीबाट मुक्त भएको थियो। देशको सम्पूर्ण नागरिक र विशेष शिक्षार्थी र शिक्षक, विज्ञानी र अभियन्ता, चिकित्सक र स्वास्थ्यकर्मी, श्रमिक र कृषकहरूले आफ्नो आफ्नो प्रयासले राष्ट्र निर्माण जडित भइरहेका छन् भन्दै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो। उहाँले भन्नुभएको छ कि 2047 सनमा भारतले स्वाधीनता 100 वर्ष उद्यापन गर्नेछ। त्यसैले विकसित भारत निर्माणको लक्ष्यले देशले प्राप्त गरेको विकासद्वारा प्रत्येकजनाले उपकृत हुन सक्नेछन्। त्यसको निम्ति केन्द्र सरकारले सङ्कल्प गरेको छ र आफ्नो समृद्ध र ऐतिह्य स्वाधीनता सङ्ग्राममा आदर्शमा गर्दै देशको आधुनिक र विकासको पथमा अघि रहनेछन् भन्दै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो। वयं राष्ट्रे जागरियाम वेदवाक्यले हामीलाई राष्ट्रको निम्ति सधैँ सतर्क भइरहेर प्रेरणा दिइआएको छ भन्दै उहाँले मन्तव्य गर्नुभयो। सुन्दन्त समाचार आजलाई पुरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महाबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम एपको 411.5 मिटर तदनुसार 729 किलो हर्ज र एफएमएनको 101.6 मेगाहर्जमा। श्रोताबिन, समयले स्टुडियो घर अनुसार 3:21:13 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र दिपामणि शर्माले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिदिएको छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज आसियो संसद स्वाधीनता दिवस उद्यापन हो र यो स्वतन्त्रता दिवसको अवसरमा हामीले सबै श्रोताहरूलाई हामी हार्दिक अभिवादन गर्दछौँ। र आजको स्वतन्त्रता दिवसमा भारतकी महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले देशको नाममा दिनुभएको भाषणको सारांश पाठ गर्नुहुँदैछ दिपामणि शर्माले।

मेरा प्यारा देशवासीहरू नमस्कार। स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा सम्पूर्ण देशवासीहरूलाई म यस राष्ट्रिय पर्वको हार्दिक शुभकामना व्यक्त गर्दैछु। देशभित्र मात्र होइन विदेशमा पनि बसोबास गरेका भारतीयहरूले पनि राष्ट्रिय पर्वलाई ठूलो उत्साह उमङ्गको साथ मनाउँदछन्। हाम्रो राष्ट्रिय झण्डा तिरङ्गा हाम्रो स्वतन्त्रता प्रतीक हो र हामी यसलाई गर्वको साथ फहराउँछौँ। 15 अगस्तका दिन भारत माता पराधीनताको बन्धनबाट मुक्त भएकी थिइन्। त्यस ऐतिहासिक दिनपछि भारतको प्रत्येक नागरिक स्वतन्त्रता भारतको भविष्य निर्माण गर्ने जिम्मेवारी भागीदारी बने। आज हाम्रा विद्यार्थी र शिक्षक विकासका लागि निरन्तर प्रयासरत वैज्ञानिक तथा इन्जिनियर, स्वास्थ्य सेवामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी, मेहनती श्रमिक तथा किसान सबैले आफ्नो योगदान मार्फत राष्ट्रिय निर्माण गरिरहेका छन्। त्यसै गरेर प्रतिभाशाली खेलाडी, कलाकार, शिल्पीकार, बुद्धिजीवी, निजी तथा सार्वजनिक क्षेत्रका कर्मठ कर्मचारी, जनप्रतिनिधि, न्याय क्षेत्रमा कार्यरत व्यक्तिहरू, इमान्दार सरकारी कर्मचारी, लगानीकर्ता, समाजसेवी तथा स्वच्छता अभियानमा सक्रिय सफाई मित्रहरू पनि राष्ट्रको प्रगतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। संविधानमा उल्लेख गरिएको मौलिक कर्तव्यहरूको पालन गर्ने प्रत्येक नागरिक पनि राष्ट्र निर्माणको महत्त्वपूर्ण साझेदारी हो। म ती सबैप्रति हृदयदेखि आभार व्यक्त गर्दछु। मेरा प्यारा देशवासीहरू, हाम्रो स्वतन्त्रता सङ्ग्राममा विभिन्न विचारधारा पृष्ठभूमिकाका मानिसहरू सहभागी थिए, तर उनीहरूको लक्ष्य एउटै थियो, भारतको स्वतन्त्रता। स्वदेशी आन्दोलनको क्रममा वन्दे भारत मातरम जनजनको गीत बनिरहेको थियो। राष्ट्रपिता महात्मा गान्धीको नेतृत्वमा असङ्ख्य देशवासी स्वतन्त्रता आन्दोलनमा सहभागी भए। बाबा साहेब डाक्टर भीमराव अम्बेदकरले सामाजिक सुधार र राष्ट्र निष्ठाका उच्च आदर्श पनि प्रस्तुत गर्नुभयो। भारतका ती सबै महान सन्तानहरूलाई म श्रद्धापूर्वक नमन गर्दछु, जसका आदर्श योगदानको कारण हाम्रो देश स्वतन्त्र भएर निरन्तर अगाडि बढिरहेको छ। आज 15 अगस्तको दिन हामी विभाजन विभीषिका स्मृति दिवस मनाउँछौँ। विभाजनसँग जोडिएको हिंसामा ज्ञान गुमाएका तथा विस्थापनका पीडा भोग्ने बाध्य भएका लाखौँ देशवासीलाई हामी स्मरण गर्दछौँ। मेरा प्यारा देशवासीहरू, भारतका जनताद्वारा निर्मित हाम्रो संविधान नागरिकको सहभागितामा आधारित छ। लोकतन्त्रको जननी मानिने भारत भूमिको नागरिकहरूमा जनसहभागिताको भावना प्राचीन समयदेखि रहँदै आएको छ। आज त्यही भावनालाई नयाँ ऊर्जाको साथ देशवासीहरूले अगाडि बढाइरहेका छन्। राष्ट्रिय अभियानहरूमा जनसहभागिता बढ्नु हाम्रो लोकतन्त्रको प्रेरणादायी उपलब्धि हो। सम्मान र अवसरको समानता तथा प्रत्येक व्यक्तिको गरिमा हाम्रो संवा

संविधानको प्रमुख आदर्श हो। आज सामान्य पृष्ठभूमिबाट आएका मानिसहरूले विभिन्न क्षेत्रमा असाधारण योगदान दिइरहेका छन्। यसैले मलाई विश्वास दिलाएको छ कि आजको भारतमा प्रत्येक व्यक्तिले ठूला सपनादेखि ती सपनाहरू पूरा गर्न सक्छन्। मेरा प्यारा देशवासी हो, पछिल्लो एक दशकभन्दा बढी समयदेखि भारतले तीव्र गतिमा समावेशी विकास गरिरहेको छ। विरासत र विकासबीच समन्वयलाई प्राथमिकता दिएको छ र विकासमा बाधा पुर्याउँदै आएको र धेरै पुराना अवरोधहरू हटाएको छ। आज देशवासीहरूले महात्मा ज्योतिबा फुलेको 200 जयन्ती मनाइरहेका छन्। उहाँहरूको आदर्श अनुसार वञ्चित वर्गलाई अगाडि बढाउने लक्ष्यलाई राष्ट्रिय प्राथमिकता दिइएको छ। महिलाको शिक्षाको क्षेत्रमा पनि नयाँ उपलब्धिहरू हासिल भएका छन्। करोडभन्दा बढी मानिसले गरिबीबाट बाहिर ल्याउने सफलता प्राप्त भएको छ। आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत 60 करोड मानिसलाई प्रत्येक वर्ष 5 लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गरिएको छ। किसान सम्मान निधि तथा किसान क्रेडिट कार्ड मार्फत खेती, डैरी, कुखुरा पालन, माछा पालन, मौरी पालन जस्ता गतिविधि संलग्न किसान दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोग प्राप्त भइरहेको छ। विश्व इतिहासले प्रमाणित गरेको छ कि सांस्कृतिक आत्मबलमा आधारित विकास गतिशील र दिगो हुन्छ। हाम्रा पूर्वजनहरूले ज्ञान, विज्ञान, कला, संस्कृति, अध्ययन, सदाचारको अमूल्य विरासत हामीलाई सुम्पिएका छन्। आज भारतमा डिजिटल पूर्वाधारको तीव्र विकास भइसकेको छ। गाउँका साना पसलदेखि सडकका छेउका व्यवसायसम्म डिजिटल भुक्तानी भइरहेको छ। विश्वका रियल टाइम डिजिटल कारोबारबाट आधाभन्दा बढी भारतमा भइरहेको छ। मेरा प्यारा देशवासीहरू, विश्वका विभिन्न देश क्षेत्रमा भइरहेको युद्ध र अस्थिरताको प्रभाव सबै देशमा परिरहेको छ। यस्तो परिस्थितिमा पनि भारतको अर्थतन्त्र तीव्र गतिमा अघि बढिरहेको छ। आत्मनिर्भर भारत अभियानले हाम्रो आर्थिक प्रगति र राष्ट्रिय सुरक्षाको आधारलाई अझ बलियो बनाएको छ। हाम्रो विदेश नीति राष्ट्रहितमा आधारित छ। शान्ति, सहयोग, संवाद तथा वसुधैव कुटुम्बकम हाम्रो विदेश नीतिका महत्त्वपूर्ण आधार हुन्। प्राकृतिक सम्पदमाथि हाम्रो मात्र होइन, भावी पुस्ताको पनि समान अधिकार छ। मलाई यो देखेर अत्यन्त खुसी लाग्छ कि शिक्षाको क्षेत्रमा हाम्रा छोरीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कृषिको उत्पादक बढाउने योगदान दिने ड्रोन दिदीदेखि वायुसेनामा फाइटर लिडर बन्नेसम्म विभिन्न क्षेत्रमा महिलाको सहयोगिता बढिरहेको छ। हालै ग्लास्कोमा सम्पन्न कमनवेल्थ गेम्समा भारतले जितेका 13 वटा स्वर्ण पदक मध्ये 8 वटा स्वर्ण पदक हाम्रा छोरीहरूले जितेका छन्। महिलाको आर्थिक आत्मनिर्भरता बढिरहेको छ। महिलाहरू आर्थिक रूपमा मात्र होइन, विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पनि अघि बढिरहेका छन्। निर्वाचनमा महिलाको बढ्दो सहभागिता हाम्रो लोकतन्त्रको विशेष उपलब्धि हो। औसत 24 वर्ष उमेरमा भएको युवा टोलीले हालै सफलतापूर्वक रकेट प्रक्षेपण गरेर अन्तरिक्षको अनुसन्धानको नयाँ चरण सुरु गरेको छ। धेरै युवाहरूले रोजगारको बाटोमा अघि बढ्दै रोजगारी सृजना गरिरहेका छन्। हाम्रा विद्यार्थीहरूले भारतको भविष्य निर्माता हुन्। विद्यार्थीहरूको वर्तमान भविष्य सुरक्षित बनाउने सरकार, समाज, परिवार र पक्षको संयुक्त प्रयास आवश्यक छ। खेलकुदलाई युवा विकास तथा राष्ट्र निर्माणको माध्यमको रूपमा अघि बढाइरहेको छ। खेलो इन्डिया कार्यक्रम मार्फत स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म खेलकुदका अवसरहरू उपलब्ध गराइरहेको छन्। मेरा प्यारा देशवासी हो, सत्य न्यायको पक्षमा उभिएर मानवता विरोधी शक्तिमाथि विजय प्राप्त गर्न भारतीय परम्पराप्रति हाम्रो गर्व छ। मेरा प्यारा देशवासी हो, सबै भारतवर्षको विकास र कल्याण नै विकसित भारतको निर्माण वास्तविक लक्ष्य हो। तेलुगु भाषा महान राष्ट्रियवादी साहित्यकार गुर्जाडा अप्पारले आफ्नो एउटा गीत मार्फत सबै भारतीयलाई देशप्रेमको अमूल्य सन्देश दिनुभएको थियो। मलाई विश्वास छ समाजको सहभागी

0: सरकारको प्रयासबाट गाउँ गाउँमा नगर नगरमा भारतले प्रत्येक घरमा बस्ने सबै मानिस स्वस्थ सुखी र समृद्धि बन्ने छन्। आउनुहोस् देशप्रेमको यही समावेशी भावनाको साथ हामी सबै स्वतन्त्रता भारतीलाई विकसित भारत बनाउने राष्ट्रिय यात्रामा आफूलाई समर्पित गरौँ। धन्यवाद। जय हिन्द, जय भारत। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन, कार्यक्रममा अब आउनुहोस् त सुनौ। स्वतन्त्रता दिवसको अवसरमा असमका राज्यपाल महामहिम लक्ष्मण प्रसाद आचार्यले असमका जनतालाई दिनुभएको भाषणको सारांश भाषण पाठ गर्नुहुँदैछ गङ्गा छेत्री।
1: नमस्कार मेरा प्रिय सम्भाषी दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी हाम्रो महान राष्ट्रको 80 औं स्वतन्त्रता दिवस मनाइरहेका छौँ। यो ऐतिहासिक दिनले हामीलाई हाम्रो गौरवशाली यात्राको स्मरण गराउँछ। असंख्य स्वतन्त्रता सेनानीहरूको त्याग, तपस्या, सङ्घर्ष र बलिदानको कारण आज हामीले स्वतन्त्रताको अनुभूति गर्न पाएका छौँ। देशको स्वतन्त्रताका लागि आफ्नो सर्वस्व न्योछावर गर्नु नै ती महान आत्माहरूप्रति म श्रद्धापूर्वक नमन गर्दछु। भारतीय स्वतन्त्रता सङ्ग्राममा शहीद भगत सिंह, चन्द्रमोहन आजाद, नेताजी सुभाष चन्द्र बोस, महात्मा गान्धी, सरदार वल्लभभाई पटेल र लाला राजपत राय जस्ता महान राष्ट्रनायकहरूले देशवासीमा स्वतन्त्रको चेतना जगाउनुभयो। त्यसै गरी असमको पवित्र भूमिले पनि राष्ट्रको स्वतन्त्रताका लागि अद्यम्य साहस र त्याग गर्ने अनेकौं वीर र सपुतहरूलाई जन्म दिएको छौं। लोकप्रिय गोपीनाथ बरदलोई, देशभक्त तरुणराम फुकन, शहीद कुशल कुँवर, वीरङ्गना कनकलता बोरुवा र मणिराम देवान र पियली फुकन लगायत अनेकौं स्वतन्त्रता सेनानीहरूले आफ्नो त्याग र बलिदानबाट असमको भूमिलाई गौरवान्वित बनाउनु भएको छ। स्वतन्त्रता सङ्ग्रामदेखि आजसम्म असमले राष्ट्र निर्माण निरन्तर महत्त्वपूर्ण योगदान दिँदै आएको छ। ज्ञान, शिक्षा, साहित्य, कला, संस्कृति, आध्यात्म, विज्ञान र खेलकुद तथा सामाजिक सेवा जस्ता हरेक क्षेत्रमा असमका नागरिकहरूले देशको गौरव बढाएका छन्। आज जब सम्पूर्ण देश स्वतन्त्रताको उत्सव मनाइरहेको छ, त्यही समयमा म असमका ती परिवारहरूलाई विशेष रूपमा सम्झन चाहन्छु जो बाढीको कठिन परिस्थितिबाट गुज्रिरहेका छन्। बाढीबाट प्रभावित प्रत्येक परिवारप्रति म गहिरो सद्भावना व्यक्त गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनुभएका परिवारहरूको दुःखमा मेरो हार्दिक समवेदना र सहानुभूति छ। विपदको समयमा एकअर्काको हात समात्नु र आवश्यक परेकाहरूलाई सहयोग पुग्याउनु, पीडित परिवारको साथमा उभिनु नै साँचो मानवता र साँचो राष्ट्र सेवा हो। कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई सहयोग पुग्याउनु, निरन्तर खोटिरहनु प्रयास र सुरक्षा बल, विपद र व्यवस्थापनसँग सम्बन्धित सबै कर्मचारी, सामाजिक संस्था र स्वयंसेवक तथा आम नागरिकहरूको सेवाभावको एक हृदयदेखि नै प्रशंसा गर्दछु। मेरा प्रिय सम्भाषीहरू, हाम्रा स्वतन्त्रता सेनानीहरूले जुन भारतको सपना देख्नुभएको थियो, त्यो आत्मनिर्भर, समृद्ध, शिक्षित, शक्तिशाली र प्रत्येक नागरिकले सम्मान तथा समान अवसर प्राप्त गर्ने भारत थियो। आज भारत त्यही दिशामा तीव्र गतिले अघि बढिरहेको छ। आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रेरणादायी मार्गदर्शनमा असमसहित सम्पूर्ण पूर्वोत्तर भारतको विकासलाई विशेष प्राथमिकता दिएको छ। पूर्वोत्तर विकास आज राष्ट्रिय विकासको मूलधारको महत्त्वपूर्ण हिस्सा बनेको छ। रेल, सडक र हवाई सम्पर्कको विस्तारसँगै जलमार्ग, डिजिटल र कनेक्टिभिटी तथा आधारभूत संरचना क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेको छ। यसबाट असम देशको अन्य भागसँग अझै राम्रो जोडिँदै गएको छ। साथै व्यापार, पर्यटन, शिक्षा र रोजगारीका नयाँ अवसर पनि सृजना भएको छन्। मेरा प्रिय सम्भाषीहरू, असमलाई विकास नयाँ उचाइमा पुर्याउने मेरो राज्य सरकारले निरन्तर प्रयास गरिरहेको छ। माननीय मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माजीको नेतृत्वमा राज्यको

सर्वाङ्गीन विकास लागि विभिन्न महत्त्वपूर्ण पहलहरू भइरहेको छन्। अरुणोदय योजना, मिशन वसुन्धरा, निजुत मैना योजना, प्रज्ञान भारती, जीवन प्रेरणा, हाम्रो ग्राम्य उन्नयन योजना र आत्मनिर्भर असम लगायत विभिन्न योजनाहरूले असमका हरेक वर्गको जीवनस्तर सुधार र महत्त्वपूर्ण भूमिका लेखिएका छन्। मेरा प्यारा असमवासीहरू, यस वर्षको विषयवस्तु विकसित भारत 2047 लागि युवा शक्तिले हामीलाई हाम्रो स्वतन्त्रता सेनानीको अमूल्य विरासतलाई अगाडि बढाउँदै राष्ट्र निर्माणको युवाहरूले ऊर्जा र प्रतिभा र नवीन सोचलाई सही दिशामा प्रयोग गर्न प्रेरणा दिन्छ। यही मानवका साथ हामीले विकसित र आत्मनिर्भर असम निर्माण गर्ने सङ्कल्प पनि लेख्नुपर्छ र यो प्रत्येक असमवासीलाई सामूहिक आकांक्षा र जिम्मेवारी हो। हाम्रो एकता, परिश्रम र सक्रिय सहभागिता र योगदानबाट नै विकसित भारत र विकसित असमको सपना साकार हुनेछ। आउनुहोस्, हामी सबै एकजुट भएर काँधमा काँध मिलाएर नयाँ र विकसित असम तथा सशक्त, समृद्ध र विकसित भारत निर्माणको देशमा अघि बढौँ। यही विश्वासका साथ यहाँहरूलाई सबैलाई स्वतन्त्रता दिवसको पुनः हार्दिक मङ्गलमय शुभकामना गर्दछु। धन्यवाद। जय हिन्द। वन्दे मातरम्।

नमस्कार आदरणीय श्रोता महानुभावहरू, आजको यस विषय अवसरमा यहाँहरूलाई सबैलाई मेरो हार्दिक अभिवादन छ। र आज हामी अत्यन्तै महत्त्वपूर्ण दिनको सम्झना गरिरहेछौँ, स्वतन्त्रता दिवस। र स्वतन्त्रता दिवसको आजमा हजुरहरू समक्ष केही देशभक्तिमूलक गीतले हाम्रो कार्यक्रम सुरु गर्दैछौँ। र आउनुहोस् त, पहिलो गीत सिकार्नुहोस्, प्रदीप कुमार शर्माको कण्ठमा यो गीत।

श्रोताबिन गंगा प्रसाद आचार्यले गाएको गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम पनि यहीँ टुङ्गिन्छ र भोलि फेरि अपरान्नको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्. नमस्कार र सबैजनालाई पुनः स्वतन्त्रता दिवसको धेर सारा शुभकामनाएँ.